सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, जुलहज की 4 और मई की 21 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने बरतानिया के साथ मजबूत और मुस्तकबिल की ज़रूरियात से हम आहंग तआवुन बरकरार रखने के पाकिस्तान के अज़्म का इआदा किया है। सदर ने पाकिस्तान के मुख्तलिफ शोबों में आगा खान डेवलपमेंट नेटवर्क की दरीना खिदमात को सराहा है। पाकिस्तान और एशियन इंफ्रास्ट्रक्चर इन्वेस्टमेंट बैंक ने तवानाई के शोबे में तआवुन को मजीद वसअत देने पर इत्तेफाक किया है। पाक बहरिया के सरबराह ने बहरिया के अहलकारों को उनकी खिदमात के एतराफ में अस्करी एजाजात से नवाजा है। खैबर पख्तूनख्वा में CNG स्टेशंस आज दोबारा खोल दिए गए हैं। सऊदी अरब ने अमरीका और ईरान के दरमियान माहदे के लिए पाकिस्तान की सालिसी कोशिशों को सराहा है। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने बरतानिया के साथ दैरीना तजवीराती शराकत दार के तौर पर पायदार और दूरस्थ रवाबित बरकरार रखने के लिए पाकिस्तान के अज़्म का इआदा किया है। वो बरतानिया के कौमी सलामती के मुशीर जोनाथन पावल से इस्लामाबाद में गुफ्तगू कर रहे थे। बरतानवी कौमी सलामती के मुशीर ने इलाके सिफारतकारी में पाकिस्तान के तामीरी किरदार पर बरतानवी हुकूमत की जानिब से सताइश का पैगाम पहुंचाया। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने पाकिस्तान के मुतनव्वे सकाफती विरसे के तहफ्फुज़ और फ़रोग़ पर जोर दिया है। आज आलमी यौमे सकाफती तनव्वो बराए मुकालमा और तरक्की के मौके पर अपने पैगाम में उन्होंने कहा कि सकाफती इदारों को मजबूत बनाना, हुनरमंदों की मुआवनत करना और सकाफत को कौमी तरक्की का हिस्सा बनाना हुकूमत की तरजीहात में शामिल है। सदर आसिफ अली जरदारी ने पाकिस्तान में मुख्तलिफ शोबों में आगा खान डेवलपमेंट नेटवर्क की दरीना खिदमात को सराहा है। उन्होंने इन ख्यालात का इजहार इस्लामाबाद में इस्माइली मुस्लिम बिरादरी के रूहानी पेशवा प्रिंस रहीम आगा खान पंजम से गुफ्तगू करते हुए किया। सदर ने गरीब और पसमानदा तबकात की फलाह बहबूद और तरक्की के लिए आगा खान डेवलपमेंट नेटवर्क के साथ तआवुन को मजीद मजबूत बनाने के पाकिस्तान के अज़्म का इआदा भी किया। सदर आसिफ अली जरदारी ने पाकिस्तान और चीन के सिफारती ताल्लुकात की 75वीं सालगिरह के मौके पर हुकूमत और आवाम की जानिब से सदर शी जिनपिंग और चीनी आवाम को दिली मुबारकबाद पेश की है। इस मौके पर अपने पैगाम में उन्होंने कहा कि पाकिस्तान और चीन के दरमियान ताल्लुकात देरपा दोस्ती और तजवीराती तआवुन की शानदार मिसाल हैं। स्टेट बैंक ने पाकिस्तान और चीन के दरमियान सिफारती ताल्लुकात के 75 साल मुकम्मल होने के हवाले से 75 रुपए का यादगारी सिक्का जारी करने का ऐलान किया है। स्टेट बैंक की जानिब से जारी बयान के मुताबिक ये सिक्का पीर से अवाम के लिए दस्तियाब होगा। पाकिस्तान और एशियन इंफ्रास्ट्रक्चर इन्वेस्टमेंट बैंक ने तवानाई के शोबे में तआवुन को मजीद वसअत देने पर इत्तेफाक किया है। ये इत्तेफाक राय वजीर तवानाई सरदार उबैस अहमद खान लगारी और चीफ इन्वेस्टमेंट ऑफिसर कॉन्स्टेंटीन लिमिटोस्की की क्यादत में बैंक के एक वफद के दरमियान इस्लामाबाद में मुलाकात के दौरान तय पाया। कॉन्स्टेंटीन लिमिटोस्की ने पाकिस्तान के तवानाई के शोबे में सरमायाकारी में दिलचस्पी का इजहार किया। वजीर कानून और इंसाफ आज़म रजीद तारड़ ने वकला बिरादरी की फलाह बहबूद के लिए इकदाम जारी रखने के हुकूमती अज़्म का इजहार किया है। इस्लामाबाद में हाईकोर्ट बार एसोसिएशन के एक वफ़ से गुफ्तगू करते हुए उन्होंने वकला को बेहतर सहूलियात की फराहमी के लिए मुकम्मल हुकूमती तआवुन की यकीन दहानी भी कराई। पाक बहरिया की एजाजी तकरीब 2026 कराची में मुनाकिद हुई, जिसमें फराइज की अंजामदेही के दौरान नुमाया खिदमात के एतराफ में बहरिया के अहलकारों को मुख्तलिफ अस्करी एजाजात से नवाजा गया। पाक बहरिया के सरबराह एडमिरल नवीद अशरफ तकरीब के मेहमान खुसूसी थे। तकरीब में मुसल्ला फौज के हाजिर सर्विस और रिटायर्ड आला अफसरान और एजाजात हासिल करने वाले अफसरान के अहल खाना ने शिरकत की।
پنجاب سیف سٹی اتھارٹی نے عید الاضحیٰ کے موقع پر صوبے بھر میں مویشی منڈیوں کے لیے خصوصی نگرانی کا منصوبہ شروع کر دیا ہے۔ اتھارٹی کے ترجمان کے مطابق مویشیوں کے تاجروں اور خریداروں کی حفاظت اور سیکورٹی کو یقینی بنانے کے لیے سیف سٹی کیمروں اور جدید ڈرون ٹیکنالوجی کے ذریعے نگرانی کے آپریشنز کا آغاز کر دیا گیا ہے۔ خیبر پختونخوا میں سی این جی اسٹیشنز آج سے دوبارہ کھول دیے گئے ہیں۔ اس بات کا اعلان گورنر خیبر پختونخوا نے اسلام آباد میں ایک نیوز کانفرنس کے دوران کیا تھا۔ انہوں نے کہا کہ سی این جی اسٹیشنوں کو روزانہ صبح 6 بجے سے شام 6 بجے تک بلا تعطل گیس کی فراہمی یقینی بنائی جائے گی۔ سیکیورٹی فورسز نے سرعنان کے علاقے میں کارروائی کے دوران فتنہ خوارج کے انتہائی مطلوب افغان سرغنہ کو ہلاک کر دیا ہے، جس کی شناخت بصیر کے نام سے ہوئی۔ تفصیلات کے مطابق سیکیورٹی فورسز نے سرعنان کے علاقے ارجم کلی میں خفیہ اطلاعات کی بنیاد پر کارروائی کی، جس میں بصیر مارا گیا جبکہ اس کا افغان ساتھی گرفتار کر لیا گیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان نے غیر ملکی قبضے کے تحت رہنے والے شہریوں کے تحفظ کا مطالبہ کیا ہے اور فلسطین اور بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر میں جواب دہی اور انسانی ہمدردی کی بنیاد پر متاثرہ شہریوں تک رسائی پر زور دیا ہے۔ یہ بات اقوام متحدہ میں پاکستان کے مستقل نمائندے عاصم افتخار احمد نے مسلح تنازعات میں شہریوں کے تحفظ سے متعلق سلامتی کونسل میں ایک مباحثے سے خطاب کرتے ہوئے کہی۔ انہوں نے فلسطین اور بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر میں بلا رکاوٹ انسانی امداد کی فراہمی اور بین الاقوامی قانون سے تجدید عہد کی ضرورت پر زور دیا۔ اقوام متحدہ میں پاکستان کے مستقل نمائندے عاصم افتخار احمد نے عالمی یوم فٹ بال اور فیفا ورلڈ کپ سے قبل منعقدہ ایک خصوصی تقریب میں اقوام متحدہ کے جنرل اسمبلی کی صدر اینلینا بیربوک کو پاکستان نے تیار کردہ ایڈیڈاس ٹرائنوڈو ناڈو فٹ بال پیش کیا۔ سوشل میڈیا ایکس پر ایک پیغام میں سفیر عاصم افتخار احمد نے اس تقریب کو پاکستان کے لیے انتہائی فخر کا باعث قرار دیا۔ کنٹرول لائن کی دونوں جانب مقیم کشمیری آج سینئر حریت رہنما میر وائز مولوی محمد فاروق کا 36واں یوم شہادت منا رہے ہیں۔ شہید میر وائز مولوی محمد فاروق کو 1990 میں آج کے دن قابض بھارتی فوج نے شہید کیا تھا۔ سعودی وزیر خارجہ شہزادہ فیصل بن فرحان نے کہا ہے کہ ان کا ملک ایران کے ساتھ معاہدے تک پہنچنے کے لیے مذاکرات کو ایک اضافی موقع دینے پر امریکی صدر ڈونلڈ ٹرمپ کے رد عمل کو سراہتا ہے۔ انہوں نے ایکس پر ایک پوسٹ میں اس سلسلے میں پاکستان کی جاری ثالثی کوششوں کی بھی ستائش کی۔ ایران نے کہا ہے کہ وہ مشرق وسطی کی جنگ کے خاتمے کے لیے ثالث پاکستان کی جانب سے موصول ہونے والی تازہ ترین امریکی تجویز کا جائزہ لے رہا ہے۔ ایرانی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے ایک بیان میں ایران کے مطالبات کو دہرایا، جن میں بیرون ملک منجمد ایرانی اثاثوں کی واپسی اور ایرانی بندرگاہوں پر امریکی ناکہ بندی کا خاتمہ شامل ہے۔ روس اور چین نے بیجنگ میں چینی صدر شی جن پنگ اور روسی صدر ولادیمیر پوٹن کے درمیان مذاکرات کے بعد معیشت، توانائی، ٹرانسپورٹ اور بین الاقوامی تعاون کے شعبوں میں 40 سے زائد دستاویزات پر دستخط کیے ہیں۔ روسی صدارتی محل کے ایک بیان میں کہا گیا کہ دونوں ملکوں کے درمیان تصویراتی شراکت داری کے ایک نئے دور کا آغاز ہو گیا ہے۔ چائے کا آج عالمی دن منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے چائے کی صنعت کی ترقی اور شمولیت کو فروغ دینا۔ پاکستان کی بلاک بسٹر فلم دی لیجنڈ آف مولا جٹ آج چین کے سینما گھروں میں ریلیز کی جائے گی۔ چین میں پاکستان کے سفیر خلیل ہاشمی نے بیجنگ میں منعقدہ ایک شاندار افتتاحی تقریب سے خطاب کرتے ہوئے کہا کہ یہ فلم دونوں ممالک کے درمیان ثقافتی تعلقات کو مزید مضبوط بنانے میں مدد دے گی۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے پنجاب کے ادارے نے دریائے چناب میں سیلاب کا انتباہ جاری کیا ہے، کیونکہ بھارت کی جانب سے سیلاب ممالک کے درمیان ثقافتی تعلقات کو مزید مضبوط بنانے میں مدد دے گی۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے پنجاب کے ادارے نے دریائے چناب

0: सुपहर के 3 बजे हैं। अस्सलाम वालेकुम, ये रेडियो पाकिस्तान है। शहरयार अहमद से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने हुकूमतों और बैन-उल-अक़वामी शराकत दारों के साथ तामीरी रवाबित को फ़रोग देने के लिए प्रिंस रहीम आगा खान पंजुम के आज़म को सराहा है। सदर ममलकत और वज़ीर-ए-आज़म ने पाकिस्तान और चीन के दो तरफा सिफारती ताल्लुकात के क़याम के 75 साल मुकम्मल होने के मौके पर दोनों ममालिक के अवाम को दिली मुबारकबाद पेश की है। बहरी अमूर के वफाकी वजीर ने कुवैत को तजवीराती लिहाज से इंतहाई अहम साहली और तवानाई लॉजिस्टिक्स राहदारियों में सरमायाकारी की दावत दी है। सिक्योरिटी फोर्सेज ने शिमाली वजीरिस्तान में एक कार्रवाई के दौरान इंतहाई मतलूब दहशतगर्द सरगना खारजी उम्र और दीगर 4 दहशतगर्दों को हलाक कर दिया है।
1: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, पन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर। द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान। ट्यून इन टू द वन अबव FM 101.101.
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan. FM
3: 101. Appa, मैंने सुना है खानदानी मनसूबाबंदी के तरीकों से सेहत के मसाइल पैदा होते हैं।
4: फिर वही बात, पहले ही 2 बच्चे हैं तुम्हारे, हालत देखो अपनी।
3: आपा, मैं तो वही कह रही हूँ ना जो लोग बातें करते हैं।
5: ये सब गलत फहमियाँ हैं, हर सुनी सुनाई बात सच नहीं होती। मनसूबाबंदी के तरीकों से सेहत पर किसी भी किस्म का बुरा असर नहीं पड़ता।
6: खानदानी मनसूबाबंदी सेहतमंद माँ, सेहतमंद बच्चे और खुशहाल जिंदगी की जमानत है। खानदानी मनसूबाबंदी और सेहत से मुतालिक मशवरों और सहूलियात के लिए महकमा सेहत व आबादी के करीबी मराकज पर तशरीफ लाएं।
5: सोच को आजाद करो, खानदानी मनसूबाबंदी को आम करो।
7: मतवाजन खानदान, खुशहाल पाकिस्तान। डायरेक्टरेट जनरल पॉपुलेशन वेलफेयर, महकमा सेहत व आबादी, हुकूमत पंजाब।
3: शुक्रिया आपने FM 101 ट्यून किया। आपा, मैंने सुना है खानदानी मनसूबाबंदी के तरीकों से सेहत के मसाइल पैदा होते हैं।
4: फिर वही बात, पहले ही 2 बच्चे हैं तुम्हारे, हालत देखो अपनी।
3: आपा, मैं तो वही कह रही हूँ ना जो लोग बातें करते हैं।
5: ये सब गलत फहमियाँ हैं, हर सुनी सुनाई बात सच नहीं होती। मनसूबाबंदी के तरीकों से सेहत पर किसी भी किस्म का बुरा असर नहीं पड़ता।
6: खानदानी मनसूबाबंदी सेहतमंद माँ, सेहतमंद बच्चे और खुशहाल जिंदगी की जमानत है। खानदानी मनसूबाबंदी और सेहत से मुतालिक मशवरों और सहूलियात के लिए महकमा सेहत व आबादी के करीबी मराकज पर तशरीफ लाएं।
5: सोच को आजाद करो, खानदानी मनसूबाबंदी को आम करो।
7: मतवाजन खानदान, खुशहाल पाकिस्तान। डायरेक्टरेट जनरल पॉपुलेशन वेलफेयर, महकमा सेहत व आबादी, हुकूमत पंजाब।
2: शुक्रिया आपने FM 101 ट्यून किया।
3: आपा, मैंने सुना है खानदानी मनसूबाबंदी के तरीकों से सेहत के मसाइल पैदा होते हैं।
4: फिर वही बात, पहले ही 2 बच्चे हैं तुम्हारे, हालत देखो अपनी।
3: आपा, मैं तो वही कह रही हूँ ना जो लोग बातें करते हैं।
5: ये सब गलत फहमियाँ हैं, हर सुनी सुनाई बात सच नहीं होती। मनसूबाबंदी के तरीकों से सेहत पर किसी भी किस्म का बुरा असर नहीं पड़ता।
6: खानदानी मनसूबाबंदी सेहतमंद माँ, सेहतमंद बच्चे और खुशहाल जिंदगी की जमानत है। खानदानी मनसूबाबंदी और सेहत से मुतालिक मशवरों और सहूलियात के लिए महकमा सेहत व आबादी के करीबी मराकज पर तशरीफ लाएं।
5: सोच को आजाद करो, खानदानी मनसूबाबंदी को आम करो।
7: मतवाजन खानदान, खुशहाल पाकिस्तान। डायरेक्टरेट जनरल पॉपुलेशन वेलफेयर, महकमा सेहत व आबादी, हुकूमत पंजाब।
8: This is FM 101.
9: آئیے سامعین اب سماعت فرمائیں پروگرام راہ خدا. مقرر ہیں صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے.
10: پروگرام راہ خدا کے سلسلہ میں آج ہم بیان کریں گے, یہ پارہ ہے 28 سورہ ہے مجادلہ اور آخری رکوع ہے مجادلہ کا. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. لا تجد قوما یؤمنون باللہ والیوم الآخر یعدون من جاء من حاد اللہ ورسولہ ولو کانوا آباءہم او ابناءہم او اخوانہم او عشیرتہم اولئک کتب فی قلوبہم الایمان وایدہم بروح منہ ویدخلہم جنات تجری من تحتہا الانہار خالدین فیہا رضی اللہ عنہم ورضوا اولئک حزب اللہ الا ان حزب اللہ ہم المفلحون. صدق اللہ. ترجمہ پیش خدمت ہے شروع اللہ کے نام سے. لا لا من نہیں, تاجدو نہیں پائیں گے آپ قومن یومنونا کوئی قوم ایمان والی رکھنے باللہ والیوم اللہ پر اور یوم الاخر آخرت پر. یعدون من حاد اللہ ورسولہ جو دوستی کرتے ہوں جنہوں نے مخالفت کی اللہ رسول کی, ہاں جنہوں نے اللہ رسول کی مخالفت کی ان سے دوستی نہیں کرتے ہو آپ نہیں پائیں گے ایسے لوگوں. بولو کانو ابا ہوں اور اگرچہ ان کے باپ ہوں یا بیٹے ہیں, او ابنا ہوں یا بیٹے ہوں, بھائی ہوں یا کنبے والے ہوں, یہ ہیں جن کے دلوں میں اللہ نے ایمان نقش فرما دیا اور اپنی طرف کی روح سے ان کی مدد کی اور انہیں باغوں میں لے جائے گا جن کے نیچے نہریں یہی ان میں ہمیشہ رہیں گے اور اللہ ان سے راضی اور وہ اللہ سے راضی. یہ ہے جماعت اللہ کی, سنتا ہے اللہ ہی کی جماعت کامیاب ہے. وآخر دعوانا. شروع دیکھیے اس کی شان نزول اس طرح سے ہے کہ مسلمان جو ہے اس کی پہچان, اس میں مسلمانوں کی نشانی یہ بتائی گئی ہے. مومن ہرگز نہیں کر سکتا کہ اللہ رسول کے دشمنوں سے محبت رکھے, ہاں چاہے کتنے ہی قریبی رشتہ دار کیوں نہ ہو, حالانکہ ماں باپ کا بڑا حق ہے, مگر حق مصطفیٰ صلی اللہ علیہ وسلم کے مقابلے میں کسی کا کوئی حق نہیں. رب کا اور اللہ اور رسول کا حکم ہے کہ نماز پڑھو, روزہ رکھو, ماں کہے یہ کام نہ کرو, ماں کی بات ہرگز نہ مانی جائے گی کیونکہ اللہ رسول کا حق سب سے مقدم ہے. اسی طرح اگر کسی کا بیٹا بھائی ماں نافرمان ہے اس طرح سے کہے تو اس کو وہ اس سے نہیں ملے گا, اس کی بات نہیں مانے گا. چنانچہ حضرت ابو عبیدہ ابن جرح نے جنگ احد میں اپنے والد جرح کو قتل کیا. حضرت ابو بکر صدیق نے اپنے فرزند عبد الرحمان کو جو اس وقت کافر تھے مقابلہ کے لیے بلایا, عبد الرحمان آؤ آج بیٹے باپ بیٹے, مگر حضور صلی اللہ علیہ وسلم نے روک دیا. حضرت مصعب ابن عمیر نے اپنے بھائی عبداللہ ابن عمیر کو قتل کیا جو کافر تھا. یہ اس طرح سے مقابلے ہوئے جنگوں میں. اور حضرت عمر فاروق اعظم نے اپنے ماموں آس ابن حشام کو قتل کیا جو کافر تھا. حضرت علی اور حضرت حمزہ نے بھی ربیعہ کے لڑکوں عتبہ اور شہبہ کو جنگ بدر میں قتل کیا جو ان کے قرابت دار تھے بہت قریبی. خدا رسول پر مان لانے والوں کو رشتہ داری کا کیا پاس ہے. تو اس آیت سے معلوم ہوا کہ اللہ تعالیٰ اور اس کے رسول کی شان میں گستاخی کرنے والوں سے میل جول محبت رکھنا حرام ہے. ٹھیک ہے, اٹھنا بیٹھنا, لین دین کرنا, جو ہر مذہب کے جلسوں صوبتوں میں بے دھڑک شرکت کرتے ہیں خدا سے دعا ہے. اور کلیئر کٹ یہ بات ہے کہ سانپ تو جان لیتا ہے اور جو برا دوست ہوتا ہے نا وہ ایمان لے لیتا ہے. اور دولت مند ڈاکو سے محبت رکھے تو ایک دن وہ ساری دولت لے کے بھاگ جائے گا. اسی طرح یہ بھی ڈاکو ہیں, ایمان کے ڈاکو ہیں. تو ایمان بے ایمان سے اگر دوستی رکھو گے تو سارا ایمان لے کے چلا جائے گا. اور بہت سی دنیا میں مصالح موجود بروں کی صحبت میں بیٹھ کر بد مذہب بن گئے. اور قیامت والے دن بھی اعلان ہے قیامت والے دن کے بارے میں کہ جو جن میں بیٹھے گا انہی میں اٹھایا جائے گا. واخر دعوانا ان الحمد للہ رب العالمین. صلاۃ والسلام.
9: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10-12 بمقام آستان عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحبزادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے، خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں، وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی۔
11: شکریہ، آپ نے ایف ایم 101 ٹیون کیا۔
12: دس از ایف ایم 101۔
13: Get ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.